0: पिछली कई पुश्तें सितार वादन से जुड़ी रही। उनके पिता इनायत हुसैन खां से पहले उस्ताद इमदाद हुसैन खां भी जाने माने सितार वादक रहे। विनायत खां ने सितार वादन की अपनी अलग शैली विकसित की थी। उनकी कला के सम्मान में राष्ट्रपति फखरुद्दीन अली अहमद ने उन्हें आफताबे सितार सम्मान से नवाजा था। ये सम्मान पाने वाले वे एकमात्र सितार वादक थे। सुखम की शम्मा जलाओ, बहुत उदास है रात। नवाए मीर सुनाओ, बहुत उदास है रात। कोई कहे ये ख्यालों और ख्वाबों से, दिनों से दूर ना जाओ, बहुत उदास है रात। पड़े हो धुंधली फिजाओं में मुंह लपेटे हुए, सितारों सामने आओ, बहुत उदास है रात। सितारों सामने आओ, बहुत उदास है रात। ये रचना थी फिराक गोरखपुरी की। आज उनकी जयंती है। उनका वास्तविक नाम रघुपति सहाय था। उनका जन्म 28 अगस्त 1896 को गोरखपुर उत्तर प्रदेश में हुआ। वे भारत के प्रसिद्धि प्राप्त उर्दू के माने हुए शायर थे। फिराक उनका तखल्लुस था। उन्हें उर्दू कविता की बोलियों से जोड़कर उसमें नई लोच और रंगत पैदा करने का श्रेय दिया जाता है। फिराक गोरखपुरी ने अपने साहित्यिक जीवन की शुरुआत गजल से की। उन्हें साहित्य अकादमी पुरस्कार, ज्ञानपीठ पुरस्कार और सोवियत लैंड नेहरू पुरस्कार से सम्मानित किया गया। वर्ष 1970 में उन्हें साहित्य अकादमी का सदस्य भी मनोनीत किया गया था। 20वीं सदी के इस महान शायर की गहन गंभीरता और विद्वता का अंदाज उनकी शायरी से ही पता चलता है। जब वे लिखते हैं, जाओ ना तुम हमारी इस बेखबरी पर की हमारे, जाओ ना तुम हमारी इस बेखबरी पर की हमारे, हर खाब से एक अहद की बुनियाद पड़ी है। फिराक साहब की कविता में सौंदर्य के बड़े कोमल और अछूते अनुभव व्यक्त हुए हैं। उनका एक शेर यूं भी है तन्वी, किसी का यूं तो हुआ कौन उम्र भर फिर भी, ये हुस्नो इश्क धोखा है सब मगर फिर भी। और आज ही जन्मदिन है अभिनेता सुमन का भी। दक्षिण भारतीय फिल्मों में अपने काम के लिए जाने जाते हैं। उन्होंने अधिकतर तेलुगु और तमिल फिल्मों में मुख्य और सहायक भूमिकाएं निभाई थी। उन्होंने कुछ कन्नड़, मलयालम और हिंदी फिल्मों में भी अभिनय किया। लगभग 5 दशकों के अपने करियर में उन्होंने 10 भाषाओं में 700 से अधिक फिल्मों में अभिनय किया।
1: आप सुन रहे थे प्रोग्राम आज सवेरे, ये आकाशवाणी की उर्दू सर्विस है। अब खबरें नशर की जाएंगी।
2: ये आकाशवाणी है, अब आप मार्च से खबरें सुनिए। नेपाल और तिब्बत के अचानक आने वाले तबाहकुन सैलाब में हलाकतों की तादाद बढ़कर 392 हो गई है, जबकि सरहद के दोनों जानब 1468 अफराद अब भी लापता हैं। मरकज ने नेपाल में फंसे हुए भारतीय शहरियों को वापस लाने की कोशिशें तेज कर दी हैं। दुनिया के सबसे बड़े माली शमूलियत के प्रोग्राम प्रधानमंत्री जनधन योजना को आज 12 साल मुकम्मल हो गए। मुल्क भर में आज रक्षाबंधन का त्यौहार मनाया जा रहा है। 57 रोजा सालाना अमरनाथ यात्रा जम्मू कश्मीर में अख्ताम पजीर हुई। वजीर खजाना निर्मला सीतारमन आज से अमरीका का 6 रोजा दौरा करेंगी और भारतीय ग्रैंड मास्टर आर प्रमनंदा ने तारीख साज कारनामा अंजाम दिया है। वो ग्रैंड चेस टूर जीतने वाले पहले भारतीय बन गए हैं। अब खबरें तफसील से। नेपाल और तिब्बत में अचानक आने वाले तबाहकुन सैलाब में हलाकतों की मजमूई तादाद बढ़कर 392 हो गई है, जबकि सरहद के दोनों जानब 1468 अफराद अब भी लापता हैं। इस कुदरती आफत में हलाक होने वाले 392 अफराद में से 389 नेपाल में, जबकि 3 पड़ोसी इलाके तिब्बत में हलाक हुए हैं। नेपाल के हुक्काम के मुताबिक 910 अफराद लापता हैं, जबकि तिब्बत के हुक्काम ने बताया कि मजीद 558 अफराद का कोई सुराग नहीं मिल सका है, जिससे सरहद के दोनों जानिब लापता अफराद की मजमूई तादाद 1468 हो गई है। इमदादी कारकुन जिंदा बच जाने वालों की तलाश और दरियाओं के किनारे नीज दूर दराज आबादी से बहकर आने वाली लाशों को तलाश करने में मसरूफ हैं। ताहम खतरा भी टला नहीं है। भूत कोसी दरियाई निजाम के सरचश्मा के नजदीक बनने वाले एक नई रुकावटी झील ने खदशात पैदा कर दिए हैं। अगर इसमें शिगाव पड़ा तो शदीद सैलाब का खतरा लाहक हो सकता है, जिससे तबाही मजीद बढ़ सकती है और जारी इमदादी कार्रवाईयों में मजीद दुश्वारियां पैदा हो सकती हैं। नेपाल के सिक्योरिटी अहलकारों ने मुतासर जिलों से 800 سے زیادہ لوگوں کو محفوظ مقامات پر منتقل کر دیا ہے. اس تباہی کے بعد بھارت نے بڑے پیمانے پر بچاؤ اور امدادی کارروائیاں شروع کر دی ہیں. وزارت خارجہ کے مطابق نیپال میں موجود 290 بھارتی شہریوں سے رابطہ نہیں ہو پا رہا ہے. بھارت ان کے بارے میں معلومات حاصل کرنے اور ان کے بچاؤ کے لیے فوری کوششیں کر رہا ہے. لاپتہ بھارتی شہریوں میں مختلف ریاستوں سے تعلق رکھنے والے پن بجلی پروجیکٹوں کے کارکن اور سیاحوں کے گروپ بھی شامل ہیں. وزیر خارجہ ڈاکٹر جے شنکر نے کہا ہے کہ سیلاب سے متاثر علاقوں میں پھنسے بھارتی شہریوں کی موجودہ صورتحال اور ان کی خیریت دریافت کرنے کے لیے فوری کوششیں جاری ہیں. انہوں نے کہا کہ وزارت خارجہ نیپال کے حکام دیگر وزارتوں، ریاستی حکومتوں، ٹور آپریٹرز اور متعلقہ اداروں کے ساتھ رابطے میں ہے. وزارت خارجہ نے لاپتہ افراد کا سراغ لگانے اور انہیں محفوظ مقامات پر منتقل کرنے میں مدد کی خاطر 24 گھنٹے کام کرنے والا ایک کنٹرول روم بھی قائم کیا ہے. بھارت نے اب تک 84 بھارتی شہریوں کو بچایا ہے. ان میں تیشولی ون رن آف دا ریور پن بجلی پروجیکٹ کے 63 ورکرز اور تمل ناڈو کے 21 افراد شامل ہیں. وزیراعظم نے مودی نے نیپال کے وزیراعظم بالیندر شاہ سے بھی بات چیت کی اور انہیں بھارت کی جانب سے انسانی ہمدردی کی بنیاد پر مکمل امداد کا یقین دلایا. وزیر اعظم نریندر مودی کل ازبکستان کا دورہ کریں گے. وہ وسطی ایشیائی ملک کے 2 روزہ دورے پر جائیں گے. وزیر اعظم ازبکستان کے صدر شوکت مرزیوف کی دعوت پر تاشکند کا دورہ کر رہے ہیں. اس دورے کے دوران وزیر اعظم صدر کے ساتھ وقت سطح کی بات چیت کریں گے تاکہ دونوں ملکوں کے درمیان اسٹریٹجک شراکت داری کو مزید مضبوط بنایا جا سکے. پردھان منتری جن دھن یوجنا کے آج 12 سال مکمل ہو گئے ہیں. جو ملک کے مالی شمولیت کے منظرنامے کو تبدیل کرنے کی سمت ایک اہم سنگ میل ہے. اس اسکیم کا آغاز وزیر اعظم نریندر مودی نے 2014 میں آج ہی کے دن کیا تھا. وزیر خزانہ نرملا سیتارمن آج سے امریکہ کا 6 روزہ دورہ کریں گے. امریکہ کے اپنے دورے کے دوران وہ شکاگو اور نیو یارک جائیں گی. وزیر خزانہ شکاگو میں ممتاز سرمایہ کاروں کے ساتھ ایک گول میز کانفرنس میں شرکت کریں گی اور پرائیویٹ سیکٹر کی سرکردہ کمپنیوں کے سی اوز، صدور اور اعلی نمائندوں سے بات چیت کریں گی. شکاگو میں منتخب کمپنیوں کے سی اوز اور اعلی قیادت کے ساتھ 2 طرفہ اور بالمشافہ میٹنگیں بھی ہوں گی. ان میٹنگوں میں بھارت میں سرمایہ کاری کے مواقع، اقتصادی حالات اور بھارت امریکہ کے درمیان کاروباری اور سرمایہ کاری شراکت داری کو مضبوط بنانے کے طور طریقوں پر توجہ مرکوز کی جائے گی. محترمہ سیتارمن شکاگو یونیورسٹی کے پولسکی سینٹر فار انٹرپرینرشپ اینڈ انوویشن کا بھی دورہ کریں گی، جہاں وہ کاروباری سرگرمیوں، جدت ترازی، نئی ٹیکنالوجی کی تجارت کاری اور بھارت کے تیزی سے پھیلتے ہوئے اسٹارٹ اپ اور اختراع کے نظام کے ساتھ روابط مضبوط کرنے کے سلسلے میں خیالات کا تبادلہ کریں گی. وزیر خزانہ اپنے دورے کے دوران شکاگو میں بھارتی برادری کے افراد سے بھی ملاقات کریں گی. ایشوریہ میں محترمہ سیتارمن G20 کے وزراء خزانہ اور مرکزی بینک کے گورنروں کے اجلاس میں بھارتی وفد کی قیادت کریں گے. یہ اجلاس امریکہ کی G20 صدارت کے تحت منعقد ہو رہا ہے. نیو یارک میں محترمہ سیتارمن نیو یارک کی سرکردہ کمپنیوں کے سی اوز اور اعلی نمائندوں کے ساتھ سرمایہ کاروں کی گول میز میٹنگ میں شرکت کریں گی. یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں. وزیر خزانہ نرملا سیتارمن اور کینیڈا کے مالیات اور قومی محصولات کے وزیر نے کینیڈا کے ٹورنٹو میں بھارت کینیڈا وزرائے خزانہ مالی و اقتصادی ڈائیلاگ مکمل کر لیا ہے. ڈائیلاگ کے بعد جاری مشترکہ بیان میں دونوں فریقوں نے کہا کہ اس سال مارچ کے مہینے میں نئی دلی میں وزیراعظم نریندر مودی اور کینیڈا کے وزیراعظم مارک کارنی کے درمیان 2 طرفہ معاشی اور اقتصادی تعاون کو مستحکم کرنے کے عزم کی بنیاد پر یہ میٹنگ منعقد ہوئی. دونوں ملکوں نے سال 2026 کے آخر تک بھارت کینیڈا جامع اقتصادی شراکت داری معاہدے سے متعلق مذاکرات مکمل کرنے کے اپنے مشترکہ عزم کو دہرایا. بھائیوں اور بہنوں کے درمیان خصوصی پیار اور محبت بھرے رشتے کا تہوار رکشا بندھن آج ملک بھر میں منایا جا رہا ہے. اس موقع پر بہنیں اپنے بھائیوں کی کلائی پر رنگ برنگی راکھیاں باندھتی ہیں اور ان کی خوشحالی، صحت اور بھلائی کے لیے دعائیں کرتی ہیں. اس کے بدلے میں بھائی اپنی بہنوں کی حفاظت اور ان کی مدد کا عہد کرتے ہیں اور انہیں تحائف پیش کرتے ہیں. صدر جمہوریہ دروپدی مرمو نے رکشا بندھن کے موقع پر لوگوں کو مبارکباد دی ہے. محترمہ مرمو نے ہر شہری سے अपील की है कि वो इसी जज्बे के साथ विकसित भारत की जानिब आगे बढ़ते हुए खानदानों और बिरादरियों के दरमियान ताल्लुकात को मजबूत बनाने का अहद करें। रक्षाबंधन का त्यौहार आज उज्जैन के आलम शोहरत याफ्ता महाकालेश्वर मंदिर में खसूसी मजहबी रिवायात के साथ मनाया जा रहा है। भस्म आरती के दौरान भगवान महाकाल को खसूसी तौर पर तैयार करदा राखी पेश की गई। जम्मू कश्मीर में सालाना श्री अमरनाथ जी यात्रा आज पवित्र गुफा के मुकदस मकाम पर रिवायती छड़ी मुबारक की तकरीब के साथ बाजाबता तौर पर इख्तिताम पजीर हो जाएगी। केरलम का सबरीमाला मंदिर ओनम पूजा के बाद आज रात 10 बजे बंद कर दिया जाएगा। ओनम के दौरान मंदिर में अकीदतमंदों की बड़ी तादाद की आमद देखी गई। इस साल थिरुओनम दिन के मौके पर ट्रावनकोर देवासोम बोर्ड ने सीधे ओनम जियाफत का इनेकाद किया। सबरीमाला मंदिर महाना पूजा के लिए अब 16 सितंबर को शाम 5 बजे दोबारा खुलेगा। भारतीय ग्रैंड मास्टर आर प्रगनंदा ने ग्रैंड चेस टूर जीतकर तारीख रकम की है। वो ये मुकाबला जीतने वाले पहले भारतीय शतरंज खिलाड़ी बन गए हैं। आर प्रगनंदा ने कल रात अमेरिका के सेंट लुई में खेले गए फाइनल में दिफाई चैंपियन फेबियानो कारवाना को 15-13 से शिकस्त देकर जबरदस्त वापसी की। प्रगनंदा ने आखिरी दिन कारवाना से 6 पॉइंट्स पीछे शुरुआत की, लेकिन बाद में उन्होंने दोनों रैपिड गेम्स जीतकर सबकत हासिल कर ली। इसके बाद उन्होंने मुकाबले पर अपनी गिरफ्त मजबूत कर ली और 4 ब्लिट्ज गेम्स को 15-13 से जीत लिया। इस तरह वो $2,00,000 का पहला इनाम और अगले साल के ग्रैंड चेस टूर में जगह बनाने में कामयाब रहे। भारत की खवातीन हॉकी टीम ने कल नीदरलैंड्स के एम्स्टरडैम में 5वें मकाम के लिए खेले गए मैच में जर्मनी को 3-1 से तारीखी शिकस्त दी। इस जीत के साथ ही एफआईएच आलमी कप में भारत की मुहिम इख्तिताम पजीर हो गई। आखिर में खास खबरें एक बार फिर। नेपाल और तिब्बत में अचानक आने वाले तबाहकुन सैलाब में हलाकतों की तादाद बढ़कर 392 हो गई है, जबकि सरहद के दोनों जानेब 1468 अफराद अब भी लापता हैं। मरकज ने नेपाल में फंसे हुए भारतीय शहरियों को वापस लाने की घोषणाएं तेज कर दी हैं। दुनिया के सबसे बड़े माली शमूलियत के प्रोग्राम प्रधानमंत्री जनधन योजना को आज 12 साल मुकम्मल हो गए। मुल्क भर में आज रक्षाबंधन का त्यौहार मनाया जा रहा है। 57 रोजा सालाना अमरनाथ यात्रा जम्मू कश्मीर में इख्तिताम पजीर होगी। वजीर खजाना निर्मला सीतारमन आज से अमरीका का 6 रोजा दौरा करेंगी और भारतीय ग्रैंड मास्टर आर प्रगनंदा ने तारीख साज कारनामा अंजाम दिया है। वो ग्रैंड चेस टूर जीतने वाले पहले भारतीय बन गए हैं। इसके साथ ही खबरों के बुलेटिन खत्म हुआ।
1: यह आकाशवाणी की उर्दू सर्विस है। मीडियम वेव्स 1071 किलोहर्ट्ज़ और मोबाइल ऐप न्यूज ऑन AIR पर हमारे नशरियात जारी हैं। पेश है अखबारी जरी का प्रोग्राम शम्मे फरोजा।
3: अमानतदारी आला इंसानी सिफात में से है, ये अखलाक हसना में शुमार है। अमानतदारी शराफत नफ्स का भी तकाजा है और मजहब व शरीयत का भी। ये जुज्व दीन है और ईमान का इम्तिहान भी। इस इम्तिहान में पास हुए तो आखिरत में आपके दर्जात बुलंद होंगे, माशरे में आपका रुतबा बढ़ेगा और चूके तो नहीं सही साख भी मिट जाएगी। इस्लाम ने खयानत को गुनाह करार दिया है। कुरान करीम में कई मकामात पर अमानतदारी की ताकीद मिलती है। सूरह अनफाल में इरशाद है कि बेशक खुदा खयानत करने वालों को पसंद नहीं करता। इसी तरह सूरह निसा में इरशाद है कि बेशक खुदा तुम्हें हुक्म देता है कि तुम अमानतों को अमानत वालों को जरूर लौटा दो। अमानतदारी के बिना ईमान अधूरा है। कुरान में इसके लिए ताकीदी अहकाम है। पैगम्बर इस्लाम के अकवाल व अमाल में इसके हजारहा पैगाम पोशीदा हैं। असहाबे कराम और आले रसूल ने बार बार इन हदीसों का ध्यान दिलाया है। इरशाद रसूल है कि वो हम में से नहीं जो अमानत में खयानत करे। एक और जगह फरमाते हैं, अमानत का लिहाज दौलतमंदी और माली परेशानी से बेनियाजी के बमोजिब है, जबकि खयानत माली परेशानी और फक्र का सबब है। उसूल काफी में हदीस नबवी है कि 3 खसलतें ऐसी हैं जो आदमी के नफाक की अलामत हैं, अगरचे वो रोजे नमाज का पाबंद हो। पहला झूठ, दूसरा वादा खिलाफी और तीसरा अमानत में खयानत। अमानतदारी इस्लाम की बुनियाद में शामिल है। तारीख गवाह है कि पैगम्बर इस्लाम हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम तो ऐलान रिसालत से कबल ही अपनी सदाकत और अमानतदारी के लिए मशहूर हो चुके थे। कुरैशी नहीं دوسرے عرب قبیلے بھی وقت ضرورت اپنی امانتیں ان کے پاس رکھواتے اور طلب کرنے پر جوں کا توں واپس پاتے۔ رسول اکرم صلی اللہ علیہ وسلم کی اس امانتداری نے تبلیغ اسلام کے لیے زمین بھی ہموار کی۔ ان کے صادق اور امین ہونے کے قائل بہت سے افراد نعرہ لا الہ پر بھی ایمان لے آئے۔ رسول خدا نے نہ صرف امانتداری کی نصیحتیں کی بلکہ پوری زندگی اس کے عملی نمونے بھی پیش کیے۔ ہجرت جیسے نازک موقع پر بھی انہیں دوسروں کی امانتوں کا دھیان تھا اور آپ نے حضرت علی رضی اللہ عنہ کو مکہ میں ہی روک کر ان امانتوں کو صحیح سلامت ان کے مالکوں تک پہنچانے کی ذمہ داری دی تھی۔ امانت کے باب میں کوئی تفریق بھی جائز نہیں۔ بار بار کہا گیا ہے کہ امانت خواہ دشمن کی ہی کیوں نہ ہو، اس میں خیانت حرام ہے۔ امام جعفر صادق فرماتے ہیں کہ اللہ سے ڈرو اور جس شخص نے بھی تمہارے پاس امانت رکھوائی ہے اسے بروقت لوٹا دو۔ اگر علی کا قاتل بھی مجھے امین سمجھ کر میرے پاس کوئی امانت رکھوائے تو میں ضرور اسے بروقت لوٹاتا۔ امام زین العابدین فرماتے ہیں کہ اگر کوئی وہ تلوار جس سے میرے باپ کو شہید کیا گیا تھا میرے پاس بطور امانت رکھوائے اور پھر طلب کرے تو میں اسے لوٹا دوں گا۔ دوسرے مذاہب اور ان کی مقدس کتابوں میں بھی امانت داری کے تاکیدی احکام ہیں۔ بائبل، بھگوت گیتا اور گرو گرنتھ صاحب میں اس بارے میں بار بار احکام ملتے ہیں۔ وعدہ بھی ایک قسم کی امانت ہی ہے۔ راجہ دشرت کا اپنی خواہش پر اپنی زوجہ کو دیے وچن کو فوقیت اور فرزند رام چندر جی کا باپ کے وعدے کی لاج رکھنے کے لیے راجپاٹ قربان کر کے 14 برس کے لیے جنگل چلے جانے کا فیصلہ امانتداری کا ہی ایک روشن نمونہ ہے۔ ان اقوال و اعمال زرعی کی بدولت معاشرے میں امانتداری کو محترم اور مکرم مقام حاصل ہے۔ شعر و ادب میں اس پر قصیدے ہیں۔ امانت میں خیانت جیسا محاورہ رائج ہے۔ امانت صرف اشیاء کی نہیں باتوں اور رازوں کی بھی ہوتی ہے۔ کوئی آپ پر بھروسہ کر کے اگر اپنے راز آپ کو بتاتا ہے تو ایمانداری کا تقاضا ہے کہ آپ ان کی حفاظت کریں۔ علم و ادب کی میراث، انسانی اور معاشرتی قدریں، مثبت رویے بھی امانت ہیں جو ہمارے بزرگوں نے ہمیں بطور امانت سونپے ہیں تاکہ ہم انہیں اگلی نسل کے حوالے کر سکیں۔ دنیا کے تمام مذاہب نے ایمانداری اور امانتداری کی سیکھ دی ہے۔ ہم ان تعلیمات کو صحیح معنوں میں اپنی زندگی میں اتار لیں تو ہماری دنیا بھی سدھر جائے اور آخرت بھی۔
1: ابھی آپ سن رہے تھے اقوال زرین کا پروگرام شمع فروزہ۔ آج کا موضوع تھا امانتداری۔ تحریر جناب لیق رضوی کی تھی اور راوی تھے ایس ایم نعمان۔ یہ آکاشوانی کی اردو سروس ہے۔ اب پیش ہے غیر فلمی غزلوں کا پروگرام حسن غزل۔ آج کے پروگرام میں سنیے امیر احمد سے حسرت موہانی اور صبا افغانی کا کلام، اور فریدہ خانم کی آواز میں آپ سنیں گے شمیم جے پوری اور عبد الحمید عدم کا کلام۔

0: رہا ہے۔ سیلاب سے متاثرہ علاقوں میں راحت اور بچاؤ کارروائیاں جاری ہیں۔ چین کے سیچوان صوبے میں 5.1 کی شدت والے زلزلے کے بعد نیپال میں سیلاب سے متعلق تازہ وارننگ جاری کی گئی ہے۔ وزیر اعظم نریندر مودی نے کہا ہے کہ جن دھن یوجنا ملک بھر میں مالی شمولیت کو تیزی سے آگے لے جانے اور لوگوں کو با اختیار بنانے کے سلسلے میں اہم رول ادا کر رہی ہے۔ ایران نے کہا ہے کہ اگر امریکہ اپنے رویے میں تبدیلی لائے اور جبر و دباؤ کا راستہ ترک کر دے تو واشنگٹن کے ساتھ پھر سے سفارتکاری کا راستہ اپنایا جا سکتا ہے۔ ٹرمپ نے ایران کے ساتھ فوری بات چیت کے امکان کو مسترد کر دیا ہے اور پی ایس اے بوداپیسٹ اسکواش اوپن کے فائنل میں آج رات بھارت کے وی سینتھل کمار کا مقابلہ ہنگری کے بلاس فرکاس سے ہوگا۔ خبریں تفصیل سے۔ نیپال اور تبت میں اچانک آئے تباہ کن سیلاب میں ہلاکتوں کی تعداد بڑھ کر 469 ہو گئی ہے، جبکہ سرحد کے دونوں جانب 1545 افراد اب بھی لاپتہ ہیں۔ بھوٹے کوشی دریائی نظام کے سر چشمہ کے نزدیک بننے والی ایک نئی رکاوٹی جھیل نے خدشات پیدا کر دیے ہیں کہ اگر اس میں شگاف پڑا تو شدید سیلاب کا ریلا آ سکتا ہے، جس سے تباہی مزید بڑھ سکتی ہے اور جاری امدادی کارروائیوں میں مزید دشواریاں پیدا ہو سکتی ہیں۔ نیپال کے سیکیورٹی اہلکاروں نے متاثرہ ضلعوں سے 800 سے زیادہ لوگوں کو محفوظ مقامات پر منتقل کر دیا ہے۔ اسی دوران آج چین کے جنوب مغربی خطے کے سیچوان صوبے میں 5.1 شدت کا زلزلہ آیا، جس کے بعد نیپال میں سیلاب کا تازہ الرٹ جاری کیا گیا۔ حکام نے دریا میں پانی کی سطح میں اضافے کے خطرے کے سبب تیشولی علاقے میں لوگوں کو دوسری جگہ منتقل کرنے کی ہدایت دی ہے۔ نیپال پولیس نے تبت کی طرف ڈیم میں دوبارہ طغیانی کے سبب رہائشیوں، سیکیورٹی اہلکاروں اور راحت کے کاموں میں مصروف کارکنوں سے کہا ہے کہ وہ محفوظ مقامات پر چلے جائیں۔ بھارت نے بڑے پیمانے پر بچاؤ اور امدادی کارروائیاں شروع کر دی ہیں۔ وزارت خارجہ کے مطابق نیپال میں موجود 290 بھارتی شہریوں سے رابطہ نہیں ہو پا رہا ہے۔ بھارت ان کے بارے میں معلومات حاصل کرنے اور ان کے بچاؤ کے لیے فوری کوششیں کر رہا ہے۔ لاپتہ بھارتی شہریوں میں مختلف ریاستوں سے تعلق رکھنے والے پن بجلی پروجیکٹوں کے کارکن اور سیاحوں کے گروپ بھی شامل ہیں۔ وزیر خارجہ ایس جے شنکر نے کہا ہے کہ وزارت خارجہ نیپال کے حکام، دیگر وزارتوں، ریاستی حکومتوں، ٹور آپریٹرز اور متعلقہ اداروں کے ساتھ رابطے میں ہیں۔ بھارت نے اب تک 84 بھارتی شہریوں کو بچایا ہے۔ ان میں تریشولی ون رن آف دی ریور پن بجلی پروجیکٹ کے 63 ورکرز اور تمل ناڈو کے 21 افراد شامل ہیں۔ نیپال میں بھیانک سیلاب کے بعد اب بہار میں سیلاب کا خطرہ کم ہو گیا ہے۔ بدھ کی رات کو گنڈک دریا کے پانی کے بہاؤ میں اضافے کے بعد کل سے پانی کم ہونا شروع ہو گیا ہے۔ نائب وزیر اعلی اور آبی وسائل کے وزیر وجے کمار چودھری نے کہا ہے کہ فی الحال دریا کا بہاؤ معمول پر ہے۔ احتیاطی اقدام کے طور پر گنڈک دریا سے متاثرہ سبھی 8 ضلعوں کو الرٹ رکھا گیا ہے۔ آبی وسائل کے محکمے کی ٹیمیں پشتے کی 24 گھنٹے نگرانی کر رہی ہیں اور وہاں گشت لگا رہی ہیں۔ وزیر اعظم نریندر مودی نے کہا ہے کہ جن دھن یوجنا نے بے مثال معیار اور انقلاب انگیز نتائج دیے ہیں، جس کے گزشتہ 12 سال میں بے مثال اثرات مرتب ہوئے ہیں۔ ایک سوشل میڈیا پوسٹ میں جناب مودی نے کہا کہ جن دھن یوجنا ملک بھر میں مالی شمولیت کو تیزی سے آگے لے جانے اور لوگوں کو با اختیار بنانے کے سلسلے میں اہم رول ادا کر رہی ہے۔ پردھان منتری جن دھن یوجنا کے تحت اب تک 59 کروڑ سے زیادہ بینک کھاتے کھولے جا چکے ہیں، جن میں مجموعی طور پر 3,17,000 کروڑ روپے سے زیادہ کی رقم جمع ہے۔ دنیا کی سب سے بڑی مالی شمولیت کی اس پہل نے تمام بھارتی شہریوں کے لیے بینکاری خدمات تک رسائی کو مزید آسان بنایا ہے۔ فی کھاتہ اوسط جمع رقم 5,356 روپے ہے۔ پردھان منتری جن دھن یوجنا کے تحت 78% کھاتے دیہی یا نیم شہری علاقوں میں کھولے گئے ہیں، جبکہ تقریباً 56% کھاتے خواتین کے ہیں۔ جن دھن کھاتے داروں کو 41 کروڑ سے زیادہ روپے کارڈز جاری کیے جا چکے ہیں۔ اس اسکیم میں لاکھوں افراد، خصوصاً معاشرے کے محروم اور پسماندہ طبقات کو بینکاری اور مالی خدمات تک رسائی فراہم کر کے ان کے سماجی व इक्तिसादी हालात को बनाने में मदद दी है। जनधन आधार मोबाइल जेएम की तस्लीस जिसमें प्रधानमंत्री जनधन योजना मरकजी हैसियत रखती है, माली इमदाद की बराह रास्त और बगैर किसी रुकावट मुंतकली का एक मौसर निजाम साबित हुई है। प्रधानमंत्री जनधन योजना जैसी पहल के नतीजे में भारत का माली शमूलियत का इशारिया 2018 में 53.9 से बढ़कर 2026 में 67 हो गया है, जो कर्ज बीमा बचत और डिजिटल अदायगियों तक लोगों की बढ़ती हुई रसाई को जाहिर करता है। वजीर खजाना निर्मला सीतारमन अमरीका के 6 रोजा दौरे पर रहेंगी जो आज से शुरू हो रहा है। अमरीका के अपने दौरे के दौरान वो शिकागो, एशविल और न्यूयॉर्क जाएंगी। शिकागो में वजीर खजाना सरकर्दा और मुमताज सरमायाकारों के साथ एक गोल मेज कॉन्फ्रेंस में शिरकत करेंगी और प्राइवेट सेक्टर के सरकर्दा सीईओ सुदूर और सीनियर नुमाइंदों के साथ बातचीत करेंगे। एशविल में मोहतरमा सीतारमन G20 की अमरीकी सदारत में G20 के वज़ीर खजाना और सेंट्रल बैंक के गवर्नर्स की मीटिंग में भारतीय वक्त की सरबराही करेंगी। इस मीटिंग में जो 31 और 1 सितंबर को होगी, अहम आलमी इक्तिसादी और मालियाती उमूर पर तबादले ख्याल की गरज से G20 के मेहमान मुल्कों के वज़ीर खजाना, सेंट्रल बैंक के गवर्नर्स और सीनियर माशी अफसरान शिरकत करेंगे। न्यूयॉर्क में मोहतरमा सीतारमन न्यूयॉर्क की सरकर्दा कंपनियों के सीईओ और सीनियर नुमाइंदों के साथ सरमाया कारों की एक गोल मेज कॉन्फ्रेंस में भी शिरकत करेंगी। ईरान के वजीर खारजा इराक अब्बास इराकची ने कहा है कि अगर अमरीका रवैये में तब्दीली लाए और जबर दबाव का रास्ता तर्क कर दे तो वाशिंगटन के साथ फिर से सिफारतकारी का रास्ता अपनाया जाना मुमकिन है। जनाब इराकची ने एक सोशल मीडिया पोस्ट में कहा कि अमरीका को एतमाद बहाल करना चाहिए, दूसरों का एहतराम करना चाहिए और हमारे हकूक को तस्लीम करने के अलावा अपने वादों पर बरकरार रहना चाहिए। उन्होंने कतर के वजीर आजम और वजीर खारजा शेख मोहम्मद बिन अब्दुलरहमान अस्सानी के साथ हालिया बातचीत को मुस्बत और नतीजा खेज करार दिया। अलबत्ता अमरीकी सदर डोनाल्ड ट्रंप ने ईरान के साथ फौरी तौर पर बातचीत के इम्कान को मुस्तरद कर दिया और कहा कि ईरान के खिलाफ अमरीकी फौजी कार्रवाइया खत्म नहीं की जा सकती। ट्रंप ने कहा कि ईरान शदीद फौजी और माशी दबाव में है और उसके पास महदूद सलाहियतें हैं। उन्होंने खबरदार किया कि आबनाह हुरमुस को दोबारा खोल जाने का मतलब ये नहीं है कि अमरीका ने ईरान के साथ अपनी फौजी महाजराई खत्म कर दी है। वज़ीर आज़म नरेंद्र मोदी कल से वस्त एशिया के मुल्क उज़्बेकिस्तान का 2 रोजा दौरा करेंगे, वो ताशकंद जाएंगे। अपने दौरों के दौरान वज़ीर आज़म उज़्बेकिस्तान के सदर शौकत मिर्ज़ियोयेव के साथ वफ़द की सतह की बातचीत करेंगे ताकि दोनों मुल्कों के दरमियान कलीदी नौयत की शराकत दारी को मजीद मजबूत बनाया जा सके। भाइयों और बहनों के दरमियान खुसूसी प्यार और मोहब्बत भरे रिश्ते का त्यौहार रक्षाबंधन आज मुल्कभर में मनाया जा रहा है। भारत के वी सेंथिल कुमार कल रात सेमीफाइनल में अपने हमवतन खिलाड़ी वीर चटोरानी को एक बेहद दिलचस्प मुकाबले में 3-2 से शिकस्त देकर पीएसए बुडापेस्ट स्क्वैश ओपन के फाइनल में पहुंच गए हैं। अब वी सेंथिल कुमार आज रात फाइनल में हंगरी के मकामी और आलमी नंबर 55 बलास फरकास का सामना करेंगे। खास खबरें एक बार फिर सुनिए। नेपाल तिब्बत में आए अचानक तबाहकुन सैलाब से मरने वालों की तादाद बढ़कर 469 हो गई है। वजारत खारजा ने इतला दी है कि नेपाल में 290 भारतीय शहरियों से राबता नहीं हो पा रहा है। चीन के सिचुआन सूबे में 5.1 की शिद्दत वाले जलजले के बाद नेपाल में सैलाब से मुतालिक ताजा वार्निंग जारी की गई है। वज़ीर आज़म नरेंद्र मोदी ने कहा कि जनधन योजना मुल्क भर में माली शमूलियत को तेजी से आगे ले जाने और लोगों को बाख्तियार बनाने के सिलसिले में अहम रोल अदा कर रही है। खबरों का ये बुलेटिन खत्म हुआ।
1: ये आकाशवाणी है, आप सुन रहे हैं उर्दू सर्विस की नशरियात। सामिन अब पेश है प्रोग्राम मेरी पसंद। मेरी पसंद प्रोग्राम के तमाम सुनने वालों को मेरा पुरखलूस आदाब।

0: कल उज़्बेकिस्तान और किर्गिस्तान के 4 दिन के दौरे पर रवाना होंगे। सरकार के इकदाम की बदौलत मार्केट में शकर की दस्तियाबी बेहतर हुई है। शकर मिलों से बराह रास्त हासिल होने वाली चीनी की कीमतों में तकरीबन 20% की गिरावट आई है। मुल्क के सनाती पैदावार के एशारिया की शरह तरक्की इस साल जुलाई में 6.7% रही और आज रात बीएसए बुडापेस्ट स्क्वैश ओपन टूर्नामेंट के फाइनल में भारत के बेलवन संथिल कुमार का मुकाबला हंगरी के बालाज फरकास से होगा। अब खबरें तफसील से। नेपाल और तिब्बत में अचानक तबाहकुन सैलाब आने से मरने वालों की तादाद बढ़कर 547 तक पहुंच गई है, जबकि 1545 लोग अब भी लापता हैं। इमदादी टीमें जिंदा बच जाने वाले अफराद और पानी के बहाव में बह जाने वाली लाशों का पता लगाने के लिए दरियाओं के किनारों और दूर दराज की बस्तियों में तलाश के काम में लगी हुई हैं। जुनूब मगरबी चीन के इलाके में 5.1 शिद्दत का जलजला आने के तनाजुर में मजीद सैलाब के अंदेशे से हुकाम ने मुतासर जिलों से 800 से ज्यादा अफराद को दीगर मकामात पर मुंतकिल किया और फिर से वार्निंग जारी की है। इधर भारत ने बचाव और राहत की बड़ी कार्रवाई शुरू कर रखी है। वजारत खारजा ने कहा है कि बुध के रोज वहां अचानक सैलाब आने के सानहे के बाद से 320 भारतीय शहरियों से राबता कायम नहीं हो सका है या उनके लापता होने की इत्तला मिली है। वजारत खारजा के तर्जुमान रणधीर जायसवाल ने बताया कि तकरीबन 100 भारत नजाद अफराद का भी कुछ अता पता नहीं है जो दीगर मुल्कों में आबाद थे। आज नई दिल्ली में मीडिया से बात करते हुए जनाब जायसवाल ने कहा कि त्रिशिली वन पन बिजली प्रोजेक्ट पर काम करने वाले 63 भारतीय शहरियों को मुतासर इलाके से बचाकर बाहर लाया गया है। जनाब जायसवाल ने बताया कि चीन के इलाके में तकरीबन 400 भारतीय शहरी महफूज हैं और वो अपने घर वालों के साथ राबता कायम किए हुए हैं। तर्जुमान ने कहा कि बीजिंग में भारतीय सफारतखाना इन लोगों को बाहर लाने में सहूलत पैदा करने की खातिर मुकामी हुक्काम टीम लीडरों और ट्रेवल एजेंट्स के साथ तालमेल कायम कर रहा है। जनाब जायसवाल ने बताया कि सरकार ने वजारत खारजा में एक कंट्रोल रूम कायम किया है जो दिन रात काम कर रहा है। उन्होंने काठमांडू और बीजिंग दोनों शहरों में भारतीय सफारतखानों ने भी दिन रात काम करने वाली हेल्पलाइन कायम की है। इधर इंसानी हमदर्दी की बुनियाद पर 10 टन इमदादी सामान लेकर तीसरी परवाज काठमांडू रवाना हुई है। वज़ीर आज़म नरेंद्र मोदी कल से उज़्बेकिस्तान का दौरा करेंगे। वो 2 रोजा दौरे पर ताशकंद शहर जाएंगे। अपने दौरे के दौरान वज़ीर आज़म नरेंद्र मोदी उज़्बेकिस्तान के सदर शौकत मिर्ज़ियोयेव से मुख्तलिफ शोबों में ताउन का जायजा लेंगे। भारत और उज़्बेकिस्तान के ताल्लुकात कदीम जमाने से हैं। भारत उन अव्वलीन ममालिक में से एक था जिसने उज़्बेकिस्तान की आज़ादी के बाद उसकी खुद मुख्तारी को तस्लीम किया था। भारत और उज़्बेकिस्तान ने 2011 में अपने ताल्लुकात को बुलंदी देकर इसे कलीदी शराकतदारी पर मबनी ताल्लुकात बना दिया था। उस वक्त से वसी तर शोबों में बाहिमी ताल्लुकात में खातिर ख्वाह वसात आई है। वज़ीर आज़म का दौरा भारत और उज़्बेकिस्तान के दरमियान करीबी कसीर पहलुओं के हामिल और बढ़ती हुई कलीदी शराकतदारी की तौसीक करता है। तवक्को है कि तबादला ख्याल के दौरान बाहिमी मफाद के वसी तर शोबों का अहाता किया जाएगा और बाहिमी ताउन को मुस्तहकम करने के नए मौके की निशानदही की जाएगी। ये खबरें आकाशवाणी से नशर की जा रही हैं। हुकूमत ने कहा है कि मुल्क में शकर की कोई कमी नहीं है और मुनासिब कीमत पर शकर की खातिरख्वाह दस्तियाबी के लिए तमाम जरूरी इकदाम किए जाएंगे। सार्फीन के उमूर की वजारत ने कहा है कि हालिया दिनों में शकर मिलों से बराह रास्त हासिल होने वाली शकर की कीमतों में तकरीबन 20% की कमी आई है, जबकि शकर की खुर्दा कीमत में भी कमी आनी शुरू हो गई है। वजारत ने बताया कि उसने शकर की खातिरख्वाह दस्तियाबी और घरेलू मंडी में इसकी सप्लाई की मसनूई कमी की रोकथाम को यकीनी बनाने के लिए कई सरगर्म इकदाम किए हैं। हुकूमत मुल्क भर में शकर की कीमत जखीरे और नकलो हरकत पर करीबी नजर रख रही है। वज़ीर ख़ज़ाना निर्मला सीतारमन आज से अमरीका के 6 रोजा दौरे पर रहेंगी। अमरीका के अपने दौरे के दौरान वो शिकागो ایشویل اور نیویارک جائیں گی. شکاگو میں وزیر خزانہ سرکردہ اور ممتاز سرمایہ کاروں کے ساتھ ایک گول میز کانفرنس میں شرکت کریں گی اور پرائیویٹ سیکٹر کے سرکردہ سی اوز صدور اور سینئر نمائندوں کے ساتھ بات چیت کریں گی. وزیر خزانہ اپنے دورے کے دوران شکاگو میں بھارتی برادری کے افراد سے بھی بات چیت کریں گی. ایشویل میں محترمہ سیتارمن جی ٹوینٹی کی امریکی صدارت میں جی ٹوینٹی کے وزراء خزانہ اور سینٹرل بینک کے گورنرز کی میٹنگ میں بھی بھارتی وفد کی سربراہی کریں گی. بھائیوں اور بہنوں کے درمیان خصوصی پیار اور محبت بھرے رشتے کا تہوار رکشا بندھن آج ملک بھر میں منایا گیا. صدر جمہوریہ، نائب صدر جمہوریہ اور وزیر اعظم نے نئی دلی میں آج مختلف اسکولوں کے طلبہ اور تنظیموں سے وابستہ بچوں کے ساتھ یہ تہوار منایا. صنعتی پیداوار کے اشاریے پر مبنی ملک کی صنعتی پیداوار کی شرح ترقی میں سالانہ بنیاد پر اس سال جولائی میں 6.7% کا اضافہ ہوا. جولائی کے اعداد و شمار سے ظاہر ہوتا ہے کہ صنعتی سرگرمیوں میں اچھی رفتار کے ساتھ اضافہ ہو رہا ہے، حالانکہ جون کے مہینے کی نظر ثانی شدہ سطح کے مقابلے ترقی کی رفتار معتدل رہی. جون کے مہینے میں صنعتی پیداوار کے اشاریے میں تیزی کے ساتھ اضافہ ہوا اور یہ 7.3% سے بڑھ کر 8.3% کی سطح پر پہنچ گئی، جس سے اس بات کا اشارہ ملتا ہے کہ جولائی کے سہ ماہی میں صنعتی ترقی کی رفتار پہلے کے تخمینے سے کہیں زیادہ مضبوط رہی. آج جاری کیے گئے سرکار کے اعداد و شمار کے مطابق جولائی کے مہینے میں مینوفیکچرنگ شعبے کی شرح ترقی 7.3% جبکہ بجلی اور گیس سپلائی کی شرح ترقی 8.7% رہی. البتہ کانکنی کے شعبہ پیچھے رہ گیا اور گزشتہ مہینے اس میں 0.9% کی منفی شرح ترقی ریکارڈ کی گئی. بھارتی موسمیات محکمہ نے اوڈیشہ میں کہیں کہیں شدید سے لے کر بہت شدید بارش کے امکان کے مدنظر اورنج الرٹ جاری کیا ہے. موسمیات محکمہ نے بہار، چھتیس گڑھ، مشرقی مدھیہ پردیش، گنگا کے ترائی والے مغربی بنگال، جھارکھنڈ، اتراکھنڈ اور شمال مشرقی ریاستوں میں بھی کل تیز بارش ہونے کی پیشگوئی کی ہے. ادھر آندھرا پردیش، کرناٹک، تمل ناڈو، پدوچیری اور کرائیکل نیز جموں کشمیر اور لداخ میں کہیں کہیں گرج چمک کے ساتھ بارش ہونے کا امکان ہے. بھارت کے ویلون سنتھیل کمار کا آج رات پی ایس اے بوڈاپیسٹ اسکویش اوپن کے فائنل میں ہنگری کے بلاز فرکاس سے مقابلہ ہوگا. ویلون کل رات سیمی فائنل میں ویر چھوٹرانی کو شاندار 2-3 سے ہرا کر فائنل میں پہنچے ہیں، جبکہ دنیا کے 55 نمبر کے کھلاڑی فرکاس مصر کے مصطفیٰ کو سیدھے سیٹوں میں 0-3 سے ہرا کر فائنل میں پہنچے. آخر میں خاص خبریں ایک بار پھر. بھارت نے انسانی ہمدردی کی بنیاد پر 10 ٹن امدادی سامان کے ساتھ تیسری پرواز سیلاب سے متاثرہ نیپال بھیجی ہے. وزارت خارجہ نے کہا ہے کہ 320 بھارتی شہریوں سے ابھی تک رابطہ قائم نہیں ہو سکا ہے. نیپال اور تبت میں اچانک تباہ کن سیلاب آنے سے مرنے والوں کی تعداد بڑھ کر 547 تک پہنچ گئی ہے. سرحد کے دونوں طرف 1500 سے زیادہ لوگ اب بھی لاپتہ ہیں. وزیراعظم نریندر مودی کل ازبکستان اور کرگستان کے 4 دن کے دورے پر روانہ ہوں گے. سرکار کے اقدامات کی بدولت مارکیٹ میں شکر کی دستیابی بہتر ہوئی ہے. شکر ملوں سے براہ راست حاصل ہونے والی چینی کی قیمتوں میں تقریباً 20% کی گراوٹ آئی ہے. ملک کے صنعتی پیداوار کے اشاریے کی شرح ترقی اس سال جولائی میں 6.7% رہی اور آج رات پی ایس اے بوڈاپیسٹ اسکواش اوپن ٹورنامنٹ کے فائنل میں بھارت کے ویلون سنتھیل کمار کا مقابلہ ہنگری کے بلاز فرکاس سے ہوگا. اس کے ساتھ ہی خبروں کا یہ بلٹن ختم ہوا.
1: میڈیم ویوز 1071 کلو ہرٹز موبائل ایپ نیوز آن اے آئی آر اور ڈی ڈی فری ڈش پر یہ آکاشوانی کی اردو سروس ہے. ہم اپنے تمام سامعین کا ایک بار پھر خیر مقدم کرتے ہیں. پیش پروگرام تامل ارشاد کے باقی نغمے.